आकाश पनि अगरतला टाबुक छाङ्जेको तिमी दिवर जाने कक भक पान्दा पुरानो चक्रङ पान भरि तबु खनालाएन अरुण डबरमणि खडाङ्ग र चापुङ बिनि र चापुङ खातक जगे कबखर्का साम्पली भाइ सान्जा डबरमा बरक्सिहरका गयामफाङ कल्याण पूर्णी

आशोकजना सुभाष देवबर्माने खड्ङ्ग र चापु खाना भएका तबक खाना भएन सचिन्द्र देवबर्माने खड्ङ्ग र चापु बिनी रिचापुङ खाना तक जगै कबखर्का मदन देवबर्मा बसिहरका खम्ते आहाती खुमुलङ्गनी।